0: जी आप सुन रहे थे ये गाना मैं तेनू समझावा की, और कुछ अपने आप को बंदा कैसे समझाए, कभी कभी तो यही मसला हो जाता है। लाला रुक का मैसेज आ गया, कह रही हाँ शायद मैं भी कुछ ज्यादा ही सोचती हूँ। जी हाँ लाला रुख, आपके नाम से ही लगता है कि आप ज्यादा सोचने वाली लाला रुख हैं। अच्छा तो यार सभी लड़कियां तो बहुत ज्यादा ही सोचती हैं, आप टेंशन ना लें इस बात की, आप इस बारे में मत सोचिएगा कि मैं कितना ज्यादा क्यों सोचती हूँ। तो हमें आप मैसेज करें आजय समिया के फेसबुक पेज पे, आजय समिया के इंस्टाग्राम पे। एनजीक भी कह रहे हैं कि वो भी ज्यादा सोचते हैं क्योंकि वो मतलब इमोशनल है, कोई बात नहीं, दैट्स क्यूट। ओके जी, और एक और तरीका भी है कि अपने मैसेज बॉक्स में जाके टाइप करें KHI स्पेस आपका नाम आपका मैसेज, उसे भेज देंगे आप 3636 पर। इंतजार रहेगा आप लोगों के मैसेजेस का और ये जानने का कि क्या आप बहुत ज्यादा सोचते हैं। मिलते हैं इस ब्रेक के बाद।
1: It's 8:45 a.m. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
3: HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally ya visit kare apni kareebi HBL branch. HBL Freedom Account, jahan khwab wahan HBL.
4: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन। ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट नो वरीज।
3: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां खा वहां HBL।
5: बेहतरीन इंश्योरेंस हर वक्त आपके साथ, जैसे इजी पैसा इंश्योरेंस मार्केट प्लेस, 50 से ज्यादा प्लान्स, बेहतरीन कवरेज, खास डिस्काउंट्स और सिर्फ 24 घंटों में क्लेम हासिल करने की सहूलत। कवर 3 के लिए डेडिकेटेड प्लान्स और 25,000 टॉप डॉक्टर से कंसल्टेशन भी। अभी इजी पैसा ऐप पर इंश्योरेंस मार्केट प्लेस एक्सप्लोर करें। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
6: शेयर बंडल्स वो भी डिस्काउंट पर, सब्सक्राइब करना तो बनता है, तो बस अभी जैस कैश ऐप से जैस V5 फैंटास्टिक बंडल लगाओ और पाओ 2,000 रुपए तक का बेहतरीन डिस्काउंट अपने फेवरेट बंडल्स पर बड़े डिस्काउंट्स के लिए। जैस कैश है ना।
1: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
4: नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर। ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट नो वरीज।
2: एंड फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
7: एंड स्वीपी क्लीन करे तेजी से सख्त दाग और जरासीम का खात्मा और रखे टॉयलेट को चमकता हुआ साफ।
3: एंड HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
8: एंड तूफान है
9: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी। मजहबी फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना इलेक्ट्रॉनिक जालसाजी स्पैमिंग धोखादही बशमूल आइडेंटिटी थेफ्ट चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबता करना मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है। इस तरह की खिलाफ वर्जियां पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं। अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें।
10: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया। بچوں کا آن لائن تحفظ آپ کی ذمہ داری ہے. اپنے بچوں کو آن لائن رابطوں کا محفوظ طریقہ استعمال سکھائیں. انٹرنیٹ کے ذریعے کھیلوں، تفریح اور تعلیمی سرگرمیوں میں شامل ہونے کے فوائد ضرور ہیں، لیکن اس میں نامناسب مواد، سائبر بلنگ اور دیگر آن لائن نقصانات جیسے ممکنہ خطرات بھی موجود ہیں. والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں. والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے. بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر، گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے. پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے، تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں. www.pta.gov.pk. مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا.
11: پاکستان ہم سے ہے، ہم اچھے تو پاکستان اچھا. تو آؤ عہد کریں کہ جیسا پاکستان ہم دیکھنا چاہتے ہیں ویسے خود بن کر دکھائیں گے، کیونکہ ہم بدلیں گے تو بدلے گا پاکستان. عزم استحکام، مستحکم پاکستان.
10: مفاد عامہ کے لیے پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
12: خواب تو سب دیکھتے ہیں بہتر روزگار کا، مگر اس خواب کی تعبیر کے غیر قانونی ذرائع خطرناک رستوں پہ لے جا سکتے ہیں، جہاں موت منہ کھولے آپ کی منتظر ہے.
13: ہم نے اپنے آپ کو 3 بار موت دیکھا.
14: ٹائم سی منو ایسے کہ میں ہوں قبر سے چلا گیا، میں نہیں بچا.
15: پھر انہوں نے ساری ویڈیو بنائی، سانو ماریا، سب کٹیا.
12: اپنے خوابوں کی تکمیل کے لیے قانونی رستہ اختیار کریں.
16: ایمبیسی کے تھرو پراپر وے میں سبمٹ کروایا اور بہت ہی جلدی میرا ویزا لگ گیا تھا ورک ویزا.
12: انسانی اسمگلنگ میں ملوث گروہوں کے سدباب کے لیے وزیر اعظم پاکستان کی سربراہی میں خصوصی ٹاسک فورس کا قیام، ملک گیر کریک ڈاؤن جاری. ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج، گرفتاریاں، جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں. اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیفٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں. مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں. انسانی اسمگلروں کے چنگل سے بچیں، خواب ضرور دیکھیں، بہتر راستہ چنیں. حکومت پاکستان.
10: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
17: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت.
18: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں.
17: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا.
19: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں.
20: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں سے کیا.
17: میں اوبیسٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوگی.
19: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی.
20: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے.
19: ابھی اسی وقت اپنا BMI چیک کروائیں،
17: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
20: اور اس وزن کی اصل حقیقت کو سمجھیں.
17: آئیے ویٹ سے آگے کا سوچیں.
10: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.

Alrighty, everyone, welcome back. Afternoon FM 100 Pakistan, and it's 17 minutes past 3 on the dot right now. Alright, so, aaj hum aap logo se ek social skill discuss karenge. And this is something which is very important to discuss. Sometimes aisa hota hai, bahut se logo ko is situation ka idea nahi hota hai. Jaise aapka koi bhi close person hai, kareebi hai, whether he or she is your sibling or he or she is your close friend, तो obviously ऐसे एक time आता है जिंदगी में जिसमें हम कुछ चीज़ों पर बहुत ज़्यादा depressed हो जाते हैं, बहुत ज़्यादा परेशान हो जाते हैं. तो कुछ ऐसे वाक़यात हो जाते हैं जिस पर आप suddenly जो है वो आपको इतना ज़्यादा hit कर जाते हैं कि आप अचानक से कोई ऐसा इशू हुआ है, कोई ऐसा इंसिडेंट हुआ है जिसमें आपको बहुत ज्यादा रोना आ रहा है. एंड इफ समवन इज सिटिंग एंड इफ ही और शी इज क्राइंग इन फ्रंट ऑफ यू, देन उस सिचुएशन में हाउ टू हैंडल दैट सिचुएशन, बिकॉज अ लॉट ऑफ पीपल गेट कन्फ्यूज्ड अबाउट इट कि सिचुएशन को कैसे डील करना है. उसको फौरन से जो रो रहा होता है, जो जिस बंदे के साथ कोई ऐसा इंसिडेंट हुआ होता है जिस पे ही और शी इज डिप्रेस्ड, तो उसको चुप कराना शुरू कर देते हैं. Number one, the main point is, it is very very important. अगर कोई आपके सामने रो रहा है तो सबसे पहले तो ये कि हम obviously उसको चुप कराते हैं, जो कि गलत चीज है. उसको रोना आपने स्टॉप नहीं कराना है, बिकॉज a crying emotion is something जिससे हम जब रो रहे होते हैं तो कहते हैं कि दिल का बोझ हल्का होता है. You know, it is like that. कि जब किसी वजह से अगर आपको रोना आ रहा होता है तो इट मीन्स कि आपके अंदर का जो स्ट्रेस डेवलप हुआ है किसी परेशानी की वजह से या किसी ऐसे बात की वजह से जो आप रोने के थ्रू जो है उसको आउट कर रहे हैं अपनी बॉडी से. सो नंबर वन, कि अगर कोई आपके सामने रो रहा है तो आपने उसको चुप नहीं कराना है, ठीक है. व्हाट यू कैन डू इज आप उसके साथ बैठ सकते हैं, ठीक है, एंड लेट देम क्राई फर्स्ट. उनका पहले रोना खत्म हो जाएगा, यानी कि आप बीच में उसको चुप कराना शुरू कर दें. नेवर डू दैट थिंग. ऑल्दो भी आपको सुनने में ये चीज अजीब लग रही होगी कि हैं हम तो हमेशा से कोई भी रोता है उसको चुप करा रहे होते हैं कि नहीं भाई नहीं रो, क्या है, क्यों रो रहे हो, नहीं. दिस इज समथिंग यू हैव टू स्टॉप दैट थिंग. ये नहीं करना है. ओके, अब जो भी आपके साथ बैठा, सॉरी, आपने करना यह है कि जब उनका रोना खत्म हो जाए, हाँ, अगर आपके सामने वो रो रहा है, आप ये कर सकते हैं कि उसको जो है बस उसके साथ बैठ जाएं चुपचाप एंड होल्ड दी हैंड्स ऑफ दैट पर्सन हुज क्राइंग, ठीक है. आप बस उसका हाथ पकड़ के चुपचाप बैठ जाएं, जस्ट वेट के उनका रोना खत्म हो. एंड देन उसके बाद फिर आपने जो है ये नहीं कि आप अब उससे फौरन ही पूछना शुरू करते हैं, हाँ भाई बताओ क्या मसला था, क्यों रो रहे थे तुम बैठ के. नो, नेवर, डोंट डू दैट दिस थिंग. वो इस वजह से क्योंकि वो उस वक्त इतना ज्यादा डिप्रेस्ड होता है, वो उस वक्त बात करने की कंडीशन में नहीं होता है, ठीक है. सो आपने उसके साथ बैठना, जब उसका रोना खत्म हो जाए उसके साथ बैठे थोड़ी देर, एंड देन उसको, हाँ, आप ये कर सकते हैं, एक चीज की ऑफर आप ये कर सकते हैं, पानी आप ऑब्वियसली दे सकते हैं, लेकिन उसका रोना स्टॉप नहीं कराना है, ठीक है. नंबर थर्ड, जब रोना खत्म हो जाए तो आप उस बंदे को जो है वो बोल सकते हैं कि ठीक है, आई एम हेयर फॉर यू, सही है. वन एवर यू फील लाइक यू वांट टू टॉक और यू वांट टू डिस्कस विच यू वांट टू डिस्कस, जो आप उससे फोर्स नहीं करें, नहीं नहीं बताओ बताओ क्या है, क्यों रो रहे हो, सही, डोंट डू दैट थिंग. उसको फोर्स करना शुरू नहीं करें, उसको बोलें कि ठीक है, हम तुम्हारे साथ हैं, जब तुम्हारा दिल तुम्हें लगे समझते हो कि बात करनी चाहिए, सही है, देन यू शुड कम एंड स्पीक टू मी कि क्या मसला है, क्या प्रॉब्लम है. एंड इफ दैट पर्सन सेज, उस वक्त ये बोलता है कि नहीं अभी मैं बात करने के मूड में बिल्कुल नहीं हूं, मुझे प्लीज थोड़ी देर के लिए, यू नो, आई नीड सम मी टाइम, तो आप उसको उस वक्त बोलें ठीक है, टेक योर टाइम, नो इशू. Whenever you feel like you want to talk, you can come to us and you can speak. You should speak about it. Jis hawale se baat karni hai ya jo bhi masla hai. This is the main ethic and the main social skill which we are discussing right now.
اچھا وہ بھی یہ بھی ہو سکتا ہے کہ وہ بندہ آپ سے اس وقت جو ہے اپنی پرابلم ڈسکس نہ کرے, ٹھیک ہے, کیونکہ وہ اس ٹائم جو ہے اس کنڈیشن میں نہ ہو کہ وہ آپ سے بات کرنے کو بولے یا اس وقت بات کرے اپنا مسئلہ بتائے. آپ نے سمپل یہ کہنا ہے, ٹھیک ہے, وین ایور یو فیل لائک یو وانٹ ٹو ٹاک یو کین کم ٹو اس اینڈ یو کین اسپیک کہ کیا ایشو ہے, اور اس کے بعد جو ہے آپ نے جو ہے بس اس کے ساتھ چپ چاپ بیٹھے رہنا ہے. ہاں اگر وہ تھوڑا بیٹر فیل کرے, ٹرائی کہ آپ اس وقت اس حوالے سے بات نہ کریں کہ اس وقت جو جس وجہ سے رو رہا تھا, ٹرائی ٹو ڈائیورٹ ہز اور ہر مائنڈ, ٹھیک ہے, آپ کسی اور چیز کو ڈسکس کر لیں جب آپ کو لگے کہ ہاں اس کو تھوڑا سا رونا اب بیٹر ہو گیا ہے اور ابھی تھوڑا سا یہ مینٹلی اسٹیبل ہوا ہے, تو دین ڈونٹ ڈسکس کہ بھائی کیوں رو رہے تھے. وہ ٹاپک اس وقت آپ نے ڈسکس نہیں کرنا ہے کہ بھائی کیا مسئلہ ہے کیوں رو رہے تھے. آپ اس وقت اس کا مائنڈ ڈائیورٹ کرنے کے لیے آپ اس کو اپنے ساتھ کہیں باہر لے جائیں, ٹھیک ہے, اور کیا کہتے ہیں کوئی ایسی ادر کوئی دوسرا ٹاپک اسٹارٹ کر دیں, ٹھیک ہے, جس سے اس کا مائنڈ آپ کو لگتا ہے ڈائیورٹ ہو. کوئی ایسی کوئی یو نو ایک ایسی میموری ڈسکس کریں کوئی ہنسنے والی اور جو بڑی اسپیشل رہی ہو, وہ آپ اس سے ڈسکس کر سکتے ہیں. اینی تھنگ دیٹ کین میک ہم اور ہر ہیپی تھوڑی دیر کے لیے, صحیح ہے. دس از دا مین ہیک, بڑی امپورٹنٹ چیز ہے یہ. آپ لوگوں نے کبھی بھی اگر ایسی سچویشن آپ کے ساتھ ہوتی ہے تو آپ نے اس کو اس طریقے سے ٹیکل کرنا ہے. بہت سے لوگ, میں اس لیے بتا رہی ہوں کیونکہ میں بھی بہت سے ایسے سچویشن میں بڑا کنفیوز ہو جاتی تھی. اگر میری کوئی بہت قریبی دوست ہے تو اگر اف شی از کرائنگ تو بھائی میں بولوں چپ ہو جاؤ چپ ہو جاؤ کیوں رو رہی ہو یہ وہ, اچھا اچھا بتاؤ کیا مسئلہ ہوا, یو نو اس وقت اس کو پریشر ڈال دیا, اس کے سر پہ سوار ہو جائے, بتاؤ بھائی کیوں رو رہی ہو کیا مسئلہ ہے. نیور ڈو دیٹ, ٹھیک ہے. اب وین دیٹ پرسن گیٹس نارمل, ٹھیک ہے, آپ نے پھر اس کو جو ہے اس کا مائنڈ ڈائیورٹ کرنے کے لیے آپ نے اس سے ادھر ادھر کی ایسی اچھی سی بات کرنی ہے کہ جس سے اس کا موڈ جو ہے وہ ڈیلائٹ فل ہو جائے. اینڈ ہر تھوڑی دیر میں جو ہے بس آپ نے اس کو بولنا ہے کہ یار کوئی مسئلہ نہیں ہے, جو بھی مسئلہ ہے ایسے یو نو ہوتا رہتا ہے. مورل سپورٹ کی ضرورت ہوتی ہے اس ٹائم کہ ایسے سچویشن آتی ہے یار, ہوتا ہے, ٹائم ہر چیز کو جو ہے وہ کور کر لیتا ہے اور وقت کے ساتھ ساتھ جو ہے پتہ بھی نہیں چلتا, یاد بھی نہیں رہتا, ایسے کر کے اس کا آپ نے جو ہے وہ کانفیڈینس بلڈ اپ کرنا ہے. دوسری بات یہ کہ اب جو ہے اب آپ نے اس وقت تو یہ چیز ڈسکس نہیں کرنی, ہاں اب آپ نے اس سے کب پوچھنا ہے کہ بھائی کیا مسئلہ تھا, یہ بڑا امپورٹنٹ ایک مین پارٹ ہے کہ بھائی اب پوچھنا ہے اس سے کہ بھائی تم کیوں رو رہے تھے, کیا ایسی پریشانی تھی جو تم نے اس وقت بتائی نہیں, اب بتاؤ. ایک سے دو دن بعد, دو سے تین دن بعد جب وہ نارمل ہو جائے, اس کی کنڈیشن جو ہے اسٹیبل ہو جائے, تھوڑا سا یو نو اسٹریس اس حوالے سے جس وجہ سے وہ بندہ یا بندی پریشان تھی دو تین دن میں نارمل ہو جائے, پھر آپ اس کو جو ہے اپنے پاس بٹھائیں اینڈ دین پوچھیں ہاں بھائی اب بتاؤ کیا مسئلہ تھا, کیا پریشانی ہے. پھر آپ نے اسے سکون سے بیٹھ کے جو ہے وہ پانچ منٹ بولے, دس منٹ بولے, جتنی دیر بھی بولے, ٹھیک ہے, ڈپینڈس کہ اس کے ساتھ مسئلہ کیا تھا, وہ پھر آپ نے ڈسکس کرنا ہے کہ اب بتا. اور اس کے بعد ہاں, اور جس وقت رو رہا ہے اس کو کوئی ایڈوائز نہیں دینی, نہیں یہ وہ فلانا ایسے کر لو ویسے کر لو, نہیں روتے یہ نہیں, نہیں آپ نے کوئی ایڈوائز نہیں, آپ نے بس چپ چاپ اس کے ساتھ کاملی بیٹھنا ہے اور اس کو جو ہے بس کوشش کریں اس کا مائنڈ ڈائیورٹ ہو, ٹھیک ہے. اور رو رہا ہے تو رونے کو چپ نہیں کرائیں, کیونکہ اندر کا اسٹریس نکالنا, اندر کا غبار نکالنا بہت زیادہ ضروری ہوتا ہے, ٹھیک ہے. دو تین دن بعد آپ اسے پوچھ سکتے ہیں بھائی اب بتاؤ کیا مسئلہ تھا, پھر وہ آپ کو سکون سے بیٹھ کے بتائے گا یہ مسئلہ تھا, یہ پریشانی تھی, اس وجہ سے جو ہے میں بہت ڈپریس تھا, یہ رو رہا تھا, یہ وہ جو بھی اس کی اسٹوری ہوگی. سو دس از دا سوشل اسکل, بیسک سوشل اسکل جس پہ عمل کرنا بہت زیادہ ضروری ہوتا ہے. اور اگر آپ بہت ٹائم سے جو ہے ایسا نہیں کر رہے تھے تو اب آپ نے اسٹارٹ کرنا ہے. اگر آپ نے اپنے کسی قریبی کو روتے ہوئے دیکھا ہے, دیکھ رہے ہیں, تو اس وقت اس کو رونے سے نہیں روکیں. Well, that's another way. جا رہے ہیں ایک اور ٹریک کی طرف. The track is Dil Kamla by فاخر, ملتے ہیں اس گانے کے بعد.

0: It's 7:45 p.m. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. HBL Freedom Account के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान मुफ्त IBFT मुफ्त चेकबुक मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच HBL फ्रीडम अकाउंट जहां ख्वाब वहां HBL
1: हायर का नया नो फ्रॉस IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग नो फ्रॉस्ट नो वरीज
0: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT मुफ्त चेकबुक मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट जहां ख्वाब वहां HBL
1: हायर नो फ्रॉस्ट IoT रेफ्रिजरेटर इसकी IoT टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल नो फ्रॉस्ट नो वरीज
2: बेहतरीन इंश्योरेंस हर वक्त आपके साथ जैसे इजी पैसा इंश्योरेंस मार्केट प्लेस 50 से ज्यादा प्लान्स बेहतरीन कवरेज फास्ट डिस्काउंट्स और सिर्फ 24 घंटों में क्लेम हासिल करने की सहूलत कवर 3 के लिए डेडिकेटेड प्लान्स और 25,000 टॉप डॉक्टर्स से कंसल्टेशन भी अभी इजी पैसा ऐप पर इंश्योरेंस मार्केट प्लेस एक्सप्लोर करें इजी पैसा डिजिटल बैंक इजी वाला बैंक
3: शेयर बंडल्स वो भी डिस्काउंट पर सब्सक्राइब करना तो बनता है तो बस अभी जैस कैश ऐप से जैस B5 फैंटास्टिक बंडल लगाओ और पाओ 2,000 रुपए तक का बेहतरीन डिस्काउंट अपने फेवरेट बंडल्स पर बड़े डिस्काउंट्स के लिए जैस कैश है ना
0: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
4: तूफान है
5: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी मजहबी फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना इलेक्ट्रॉनिक जालसाजी स्पैमिंग धोखा दही बशमूल आइडेंटिटी थेफ्ट चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है इस तरह की खिलाफ वर्जियां पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कवानीन के तहत कानूनी नतायज की मुतहम्मिल हैं अगर आप इस बारे में कोई सवाल करना इस सिलसिले में मदद तलब करना किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें
6: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं इंटरनेट के जरिए खेलों तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं लेकिन इसमें नामुनासिब मवाद साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर गुस्ताखाना और फहाश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें www.pta.gov.pk मुफाद आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया
7: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है अगर आपको अचानक तेज बुखार शदीद सरदर्द जिस्म और जोड़ों में दर्द मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں، گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں، لمبی آستین والے کپڑے پہنیں، مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
6: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
4: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت۔
8: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگا۔
4: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا۔
8: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
9: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہمیں اس سے کیا۔
4: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم ہوگی۔
8: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
9: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
8: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے،
4: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
9: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
4: آئیے ویٹ سے آگے کا سوچیں۔
6: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
10: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے، لیکن صرف ایک غلط کلک پورے نیٹ ورک کو خطرے میں ڈال سکتا ہے۔ سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں۔ ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا، یا غیر مجاز رسائی۔ محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں۔ ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس۔ ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں۔ pta.txt محفوظ ہے، لیکن pta.txt.exe نقصان دہ ثابت ہو سکتی ہے۔ اٹیچمنٹ کھولنے سے پہلے ضرور اسکین کریں۔ ای میل استعمال کرنے کے بعد ہمیشہ لاگ آؤٹ یا سائن آؤٹ کریں۔ ان خطرناک عادتوں سے ہمیشہ بچیں۔ سرکاری ای میل کو ذاتی یا غیر سرکاری کاموں کے لیے استعمال نہ کریں۔ کسی بھی لنک پر کلک کرنے سے پہلے اصل یو آر ایل ضرور چیک کریں۔ کلک کرنے سے پہلے ایک بار ضرور دیکھیں۔ اپنا ای میل پاسورڈ کسی کے ساتھ ہرگز شیئر نہ کریں۔ پاسورڈ، او ٹی پی یا حساس معلومات ای میل کے ذریعے کبھی بھی نہ بھیجیں۔ ہیکرز اکثر فوری کاروائی، دھمکی، لالچ یا جھوٹے وارننگ سائنز ضرور دیتے ہیں تاکہ آپ گھبرا کر فوراً کلک کر دیں۔ اگر کوئی ای میل بہت زیادہ ضروری، بہت زیادہ پرکشش اور غیر معمولی طور پر مشکوک لگے تو ایک بار ضرور رک جائیں اور اس کی تصدیق کریں۔ فشنگ ای میل سے کیسے بچیں؟ اپنے آپ کو اور اپنے ادارے کو محفوظ رکھنے کے لیے دھمکی آمیز یا جذباتی زبان والی ای میل سے محتاط رہیں۔ نامعلوم یا شارٹ لنکس پر ہرگز کلک نہ کریں۔ بھیجنے والے کا مکمل ای میل ایڈریس ضرور چیک کریں۔ اٹیچمنٹ سے خاص طور پر محتاط رہیں، خصوصاً exe.bat.vbs.msi اور دیگر ایگزیکیوٹیبل فائل سے۔ لوگو اور گرافکس آسانی سے جعلی بنائے جا سکتے ہیں، ان پر اندھا اعتماد نہ کریں۔ کسی بھی مشکوک ای میل کی فوراً اپنے ادارے کی آئی ٹی ٹیم کو اطلاع کریں۔ آپ کی ہوشیاری ہی پہلی دفاعی لائن ہے۔ ہوشیار رہیں، محفوظ رہیں۔ یہ پیغام پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔ ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے۔
11: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
12: FM 24/7 365 FM 24/7 365

0: It's 8:45 PM. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
2: Shared bundles, वो भी डिस्काउंट पर. सब्सक्राइब करना तो बनता है, तो बस अभी जैस कैश ऐप से जैस V5 फैंटास्टिक बंडल लगाओ और पाओ 2,000 रुपए तक का बेहतरीन डिस्काउंट अपने फेवरेट बंडल्स पर. बड़े डिस्काउंट्स के लिए जैस कैश है ना.
3: पाकिस्तान एसोसिएशन ऑफ डर्मेटोलॉजिस्ट एंड एटको लेबोरेटरीज के तावन से हर जुम्मा 12:30 से 1 मालूमाती प्रोग्राम जिसमें बात होगी स्किन कंडीशन के हवाले से. पाकिस्तान के नामवर डॉक्टर्स शिरकत करेंगे, तो सुनना ना भूलें सिर्फ FM 100 पाकिस्तान पर.
0: This program is brought to you by
4: Higher Kanaya, No Frost IoT Refrigerator, Twin Inverter Technology, जिससे मिले maximum cooling और energy saving. No frost, no worries.
0: This public service message is brought to you by FM 100. रात में गाड़ी चलाने के दौरान तेज रोशनी देने का मतलब ऐसा ही है जैसे दिन के वक्त हॉर्न बजाना. इसका गैर जरूरी इस्तेमाल मत कीजिए. ट्रैफिक कानून की पाबंदी कीजिए.
5: बैन अलावा सफर पर रवाना होने वाले मुतवज्जो हों. ऐसी ऑनलाइन एप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों की इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करें. यह आसान कमाई का तरीका तो नजर आता है, लेकिन हकीकत में खतरनाक जाल है. मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं. याद रखें, अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे. खबरदार, किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
6: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے. صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے. اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں. ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں. پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں. گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں. لمبی آستین والے کپڑے پہنیں. مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں. یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے. ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا. ایف ایم 100 لائک اس آن فیس بک ڈاٹ کام سلیش ایف ایم 24/7/365 ایف ایم 24/7/365